0: Beach. She wants to tackle homelessness and opportunities for young people. Prime Minister Andy Burnham says he's looking forward to working with a new MP. Meanwhile, Chair of the Jewish Greens group, Vivian Lichtenstein, says leader Zach Polanski should resign over his handling of the party's motion declaring Zionism is a form of racism. As Russia's attacks on Ukraine's cities intensify and autumn's cooler temperatures hint at another tough winter to come, Ukrainians are wrestling with how to meet the twin challenges ahead: Russian drone and missile strikes and the biting cold. With prolonged periods of sub-zero temperatures and frequent power cuts brought about by Russia's attack on the country's power grid, last year was one of the hardest so far. The public will be able to watch the execution of a former U.S. Army major by firing squad, U.S. Defense Secretary Pete Hegseth has said. A Defense Department official told the BBC the execution of Nidal Hassan, who shot dead 13 unarmed U.S. soldiers at Fort Hood in 2009, would be live-streamed. It is believed it would be the first public execution in the U.S. in almost a century. The decision to live-stream is unprecedented in the modern era and on uncertain legal terrain, said John Mills, a lawyer who works with inmates sentenced to death. The UN Human Rights Office told AFP that live streaming it would be tantamount to a public execution and would breach the absolute prohibition of torture. An official review in England finds there is a risk of people being overdiagnosed with ADHD and autism, as well as neurodevelopmental conditions. The review looks at mental ill health, particularly in younger people. Speaking to Radio 4's Today program earlier, review chair Peter Fongagi said there had been a very real rise in distress and mental ill health among young people. Asked about the findings, Labour chair Bridget Phillipson says families should be supported earlier and there needs to be better access to mental health services in local communities and schools. Wildfires have been burning through parts of Indonesia for weeks, sending smoke across the country and into neighbouring Malaysia, Singapore and the Philippines. The smoke, also known as the haze, has caused record levels of air pollution in Singapore as it kicks off the F1 Grand Prix race today. Authorities in several states across Malaysia have also ordered schools to shut. This year's wildfire season is one of Indonesia's worst in years and is primarily caused by illegal slash and burn practices used by farmers and companies as a cheap method to clear vegetation. And that concludes today's news roundup. Next, the Urdu news with Mukarram Abbas.
1: Inspire FM ki Urdu news ke saath. मैं हूं मुकर्रम अब्बास। सबसे पहले आज की हेडलाइंस पर एक नजर। अमरीकी सदन ने कहा है कि अमराती तैयारे के वाकये का जिम्मेदार ईरान है। रूसी सदन ने गल्फ कंट्रीज में तनाजात के हल के लिए सालसी की पेशकश कर दी। पीटीआई और हुकूमत के दरमियान मुजाकरात नाकाम। प्राइम मिनिस्टर सदर पाकिस्तान से मुलाकात करेंगे। अमीर जमात इस्लामी ने कहा है कि लॉन्ग मार्च से दस्तबरदार नहीं हुए, हुकूमती यकीन दहानी की वजह से लॉन्ग मार्च आर्जी तौर पर मौखर किया है। बलूचिस्तान में सिक्योरिटी फोर्सेस की कार्रवाई में मजीद 33 दहशतगर्द हलाक कर दिए गए और पेट्रोलियम मसनूआत की बढ़ती कीमतों के बायस बरतानिया में महंगाई की शरह में इजाफा रिकॉर्ड किया गया। और अब इन खबरों की तफसील। रशिया के प्रेसिडेंट व्लादिमीर प्यूटिन ने यूनाइटेड नेशंस के इजलास में गल्फ कंट्रीज में जारी तनाजात को हल करने के लिए सालसी की पेशकश कर दी है। रूस के सदर ने मजीद कहा है कि अरब मुल्कों में अमन के बगैर दुनिया में अमन कायम नहीं हो सकता। रूस क्याम अमन के सिलसिला में अपनी कोशिशें जारी रखेगा। जमात इस्लामी के अमीर हाफिज नईम रहमान ने प्रेस ब्रीफिंग में कहा है कि हम पीछे नहीं हटेंगे, कोई दूसरा रास्ता नहीं, लेवी का पेट्रोल की कीमत से कोई ताल्लुक नहीं। प्राइम मिनिस्टर के कहने पर लॉन्ग मार्च को मौखर किया है। प्राइम मिनिस्टर ने कहा था कि वापस आकर आवाम को रिलीफ दूंगा। अपने लॉन्ग मार्च से दस्तबरदार नहीं हुए, सिर्फ वक्फा किया है। बिजली और गैस की लोड शेडिंग से आवाम शदीद मुतासर है। जमात इस्लामी हुकूमती स्मार्ट लॉकडाउन के फैसले को मुस्तरद करती है। अमरीकी प्रेसिडेंट डोनाल्ड ट्रंप ने कहा है कि अमराती तैयारे वाकये का जिम्मेदार ईरान है। ईरान से बरह रास्त मुजाकरात के लिए हर वक्त तैयार हैं। برطانیہ کے اڈے سے امریکی بمبار طیارے دھمکی کے باعث واپس بلائے گئے۔ طیارے منتقلی کے معاملے پر معلوم ہے کہ دھمکی دینے والے کون تھے۔ دوسری جانب ایرانی صدر نے کہا ہے کہ امریکہ پر اعتماد نہیں، اس لیے اسے مذاکرات کا کوئی فائدہ نہیں۔ امریکہ کا مقصد ایرانی حکومت کا تختہ الٹنا ہے، ایران اپنی سالمیت کے لیے آخری حد تک جائے گا۔
2: پیٹرولیم مصنوعات کی بڑھتی قیمتوں کے باعث برطانیہ میں مہنگائی کی شرح 5 ماہ کی بلند ترین سطح پر پہنچ چکی ہے۔ مہنگائی بڑھنے میں ڈیزل اور پیٹرول کی بڑھتی قیمتوں کا بڑا عمل دخل ہے۔ گاڑیوں کے فیول کی قیمتیں 1 سال میں 30% بڑھ چکی ہیں۔ پیٹرولیم کی بڑھتی قیمتوں سے اب ٹرانسپورٹرز اور کاروباری افراد کے اخراجات میں بھی اضافہ ہو گیا ہے۔
1: پاکستان تحریک انصاف اور حکومت کے درمیان مذاکرات ناکام ہو گئے۔ تاہم پی ٹی آئی کے رہنماؤں نے کہا ہے کہ اگر حکومت سنجیدہ ہو تو ہم مذاکرات کے لیے تیار ہیں۔ لانگ مارچ کو حکومت جہاں روکے گی ہم وہیں سے احتجاج شروع کریں گے۔ دوسری جانب پرائم منسٹر آف پاکستان شہباز شریف نے صدر پاکستان آصف علی زرداری سے دوبارہ ملاقات کرنے کا فیصلہ کیا ہے۔ گورنر راج یا پھر ایمرجنسی سے متعلق فیصلہ باہمی مشاورت کے بعد کیا جائے گا۔
2: جماعت اسلامی کے امیر حافظ نعیم الرحمان نے پریس بریفنگ میں کہا ہے کہ ہم پیچھے نہیں ہٹیں گے، کوئی دوسرا راستہ نہیں، لیوی کا پیٹرول کی قیمت سے کوئی تعلق نہیں۔ پرائم منسٹر کے کہنے پر لانگ مارچ کو مؤخر کیا ہے۔ پرائم منسٹر نے کہا تھا کہ واپس آ کر عوام کو ریلیف دوں گا، اپنے لانگ مارچ سے دستبردار نہیں ہوئے، صرف وقفہ کیا ہے۔ بجلی اور گیس کی لوڈ شیڈنگ سے عوام شدید متاثر ہے۔ جماعت اسلامی حکومتی اسمارٹ لاک ڈاؤن کے فیصلے کو مسترد کرتی ہے۔
1: امریکی پریزیڈنٹ ڈونلڈ ٹرمپ نے کہا ہے کہ اماراتی طیارے واقعے کا ذمہ دار ایران ہے، ایران سے براہ راست مذاکرات کے لیے ہر وقت تیار ہیں۔ برطانیہ کے اڈے سے امریکی بمبار طیارے دھمکی کے باعث واپس بلائے گئے۔ طیارے منتقلی کے معاملے پر معلوم ہے کہ دھمکی دینے والے کون تھے۔ دوسری جانب ایرانی صدر نے کہا ہے کہ امریکہ پر اعتماد نہیں، اس لیے اسے مذاکرات کا کوئی فائدہ نہیں۔ امریکہ کا مقصد ایرانی حکومت کا تختہ الٹنا ہے، ایران اپنی سالمیت کے لیے آخری حد تک جائے گا۔
2: رشیا کے پریزیڈنٹ ولادیمیر پیوٹن نے یونائیٹڈ نیشنز کے اجلاس میں گلف کنٹریز میں جاری تنازعات کو حل کرنے کے لیے ثالثی کی پیشکش کر دی ہے۔ روس کے صدر نے مزید کہا ہے کہ عرب ملکوں میں امن کے بغیر دنیا میں امن قائم نہیں ہو سکتا۔
1: سامعین، یہ تھیں اس وقت تک کی اپڈیٹس۔ مزید اپڈیٹس کے لیے سنتے رہیے انسپائر ایف ایم۔
3: Always up to date with everything that's happening locally, nationally, and internationally. This is Inspire FM.
4: Assalamu alaikum. You are listening to Inspire 105.1 FM. We are now going to play for you the Daily Iman Booster, a series of short reminders to boost the heart and soul.

0: रोजा की बात करें, जो मर्जी करें, वो क्या करते हैं? ला यूमिनून, वो नहीं मान के देते। वो कहते हैं कि ये तुम किसी और से करो जाके बातें, मुझे मत बताओ, मुझे नहीं सुनना। अब आप देखें कि अल्लाह सुबहानु ताला ने तो हर इंसान को फितरत पर पैदा किया है। पैगंबर जब हक लेकर आता है, वो ऐसी चीज नहीं होती जो किसी को समझ ही ना आए कि ये क्या कह रहा है। यानी आपकी बातें कोई फलसफा नहीं थी। पैगंबर कोई फिलोसोफर नहीं होता, वो कोई साइंटिस्ट नहीं होता कि जिसकी थ्योरी समझ ही ना आए, और उसको समझने के लिए एक बड़ी जिंदगी चाहिए हो, या कोई ऐसे फलसफे या उलझी हुई बात है, ये शेर व शायरी नहीं, क्योंकि शायरी भी बाज़ औक़ात आराम से नहीं समझ आती ना। तो पैगंबर जो पैगाम लाए वो खुली खुली बातें थी, साफ बातें थी, सबको समझ आने वाली थी। पैगंबर का अपना अखलाक और किरदार और उसकी अपनी शख्सियत बिल्कुल जानी पहचानी थी। बहुत से ऐसे दलायल मौजूद थे जो इस बात की गवाही थे कि मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बरहक नबी हैं, कुरान सच्ची किताब है, और जिस एक रब की तरह वो बुला रहा है वही असल खालिक और मालिक है इस कायनात का। लेकिन उन्होंने सारी बातें समझकर जिद में आकर इनकार कर दिया। उनको भी बस अपनी वो एक कौमियत परस्ती थी, या अपनी कौम का जो पुराने रवाज और तौर तरीके थे, रिवायात थी, वो उस पर चलना चाहते थे। तो कई एक असबाब होते हैं हक के इनकार के। तो यहाँ आपको बताया जा रहा है कि जिन लोगों ने इनकार कर दिया है वो नहीं मानेंगे, क्योंकि अल्लाह ने उनके दिल अब सील कर दिए हैं। क्या अल्लाह ताला ने पहले ही सील कर दिए थे या बाद में किए हैं, क्यों किए हैं? तो बुनियादी तौर पर हुआ ये कि आप जब किसी चीज से काम न ले, मसलन अगर आप अपने हाथ से कोई काम न ले, तो जो लोग कभी लिखते नहीं है उनके लिए लिखना मुश्किल होता है, क्योंकि उन्होंने हाथ से कभी काम ही नहीं लिया। लेकिन जो लोग काम करने वाले, जैसे कुछ लोग आप देखें इतनी तेजी से वो निटिंग कर रहे होते हैं, वो कैसे करते हैं? काम ले ले के इतनी प्रैक्टिस हो जाती है कि वो बगैर देखे कुछ कर रहे होते हैं। इसी तरह और भी सारे स्किल्स आप देखिए, इसी तरह अगर आप चले ना तो आपको चलना बहुत मुश्किल लगता है, अगर आप खाए ना तो खाना मुश्किल लगता है। कोई भी जिस्म का हिस्सा अगर आप इस्तेमाल ना करें तो क्या होता है? उसको जंग लग जाता है, वो काम नहीं करता, बेकार हो जाता है। इसी तरह अगर कोई दिल से काम नहीं लेता तो दिल को क्या होता है? जंग लग जाता है, दिल सुकड़ने लगता है, और सुकड़ते सुकड़ते सुकड़ते उसके अंदर फिर सर्कुलेशन की कोई गुंजाइश ही नहीं रहती, बंद हो जाता है, सील हो जाता है। कुरान पाक में अल्लाह ताला फरमाते हैं, फलम्मा ज़ाहू अज़ाग अल्लाहु कुलूबहुम, जब वो बिगड़े अल्लाह ने भी उनके दिलों को फिर टेढ़ा कर दिया। जब वो टेढ़े हुए तो अल्लाह ने भी टेढ़ा कर दिया। एक और जगह पर आता है, फबिमा नक़्ज़हिम मीसाक़हुम लअन्नाहुम वजअलना क़ुलूबहुम क़ासिया, उनके अहद तोड़ने की वजह से हमने उन पर लानत की और उनके दिलों को सख्त कर दिया। तो दिलों की सख्ती इंसान के गुनाहों की वजह से होती है। जब इंसान मुसलसल अल्लाह की नाफरमानी करता रहता है तो फिर अल्लाह ताला दिल से सलाहियत छीन लेता है। और इसकी क्या वजह होती है? इंसान की ख्वाहिशात होती है। इंसान अपनी मनमानी करना चाहता है, अपनी ख्वाहिशात के मुताबिक ज़िंदगी बसर करना चाहता है। और एक और वजह होती है तकब्बुर। तकब्बुर क्या होता है? खुद को बड़ी चीज़ समझता है। वो कहते थे कि हम सरदार लोग हैं, हम बड़े कबीलों से हैं, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जिनके पास ज़्यादा दौलत नहीं है ये कैसे पैगंबर बना लिए गए? ये चंद एक वजूहात थी जिसके बिना पर उनको मुश्किल हो गया था हक कबूल करना। तो ख़त्म अल्लाहु आला कुलूबिहिम, दिल की बात इसलिए की ना कि दिल ही ख्वाहिशात का मरकज़ होते हैं। जब आपका दिल किसी और चीज़ में लगा हुआ, मसलन अगर इस वक्त आपके दिल में कि घर जाना है घर जाना है, तो मैं अगर लेक्चर को अपने टाइम से ऊपर लंबा करूंगी तो फिर आपका दिल उचाट हो जाएगा, फिर आप मेरी बात नहीं सुन सकेंगे, क्योंकि अब आपका दिल यहाँ नहीं रहा, कहीं और चला गया। ये आम जिंदगी में भी होता है ना कि जब दिल में कुछ और बस जाता है तो फिर अल्लाह की बात नहीं समझ आती। इसीलिए आप देखें कि जिन लोगों को म्यूज़िक सुनने का बहुत शौक होता है, या जिन लोगों को और इसी तरह की दुनिया की कुछ हॉबीज़ कुछ और शौक होते हैं, फिर उनका दिल उसमें इतना इन्वॉल्व हो जाता है कि फिर हक की बात, कुरान की बात, खुदा की बात, उनका उसमें दिल नहीं लगता, उनको वो अच्छी नहीं लगती, वो करना नहीं चाहते। तो ये कुफारे मक्का जो थे, ख़ास तौर पर उनका जिक्र है, और फिर उसके बाद ये सब के लिए आम है जो भी ऐसा करे। तो उनका हाल ये था कि वो अपने आप को बड़ी चीज़ समझते थे, उनके दिल दुनिया की ख्वाहिशात में डूबे हुए थे। सूरत अल जासिया आयत 23 में आता है, अफरअयत मन इत्तखज़ इलाहहु हवाहु, क्या देखा तुमने उस शख्स को जिसने अपनी ख्वाहिश नफ्स को अपना खुदा बना रखा है? वअदल्लाहुल्लाहु अला इल्मिन, अल्लाह ने उसको इल्म के बावजूद गुमराह कर दिया। وَخَتَمَ عَلَى سَمْعِهِ وَقَلْبِهِ، اور اس کے کان اور اس کے دل پہ مہر لگا دی اور اس کی آنکھ پر پردہ ڈال دیا۔ وَعَلَى سَمْعِهِمْ، اور کانوں پر بھی پردہ۔ آپ دیکھیں کہ کان ایسی چیز ہے جو اندھیرے میں بھی سن سکتے ہیں اور روشنی میں بھی سن سکتے ہیں، لیکن آنکھیں ایسی چیز ہیں کہ جو صرف روشنی میں دیکھتی ہیں۔ تو انہوں نے اپنی ان فیکلٹیز سے کام نہیں لیا، لہٰذا اللہ تعالیٰ نے بھی پھر ان کے دلوں پر مہر لگا دی۔ تو ان آیات سے یہ پتہ چلتا ہے کہ سینے کا حق کے لیے کھل جانا اللہ کی بہت بڑی نعمت۔ فَمَن يُرِدِ اللَّهُ أَن يَهْدِيَهُ يَشْرَحْ صَدْرَهُ لِلْإِسْلَامِ، اللہ جس کے ساتھ ہدایت کا ارادہ کرتا ہے اس کا دل اسلام کے لیے کھول دیتا ہے، دل کھلنے لگتے ہیں، اللہ کی بات سن کے قرآن سن کے دل خوش ہونے لگتا ہے۔ تو پھر کیا ہوتا ہے، جب دل کی خوشی سے کوئی اس طرف آتا ہے تو اس کا دل نرم ہوتا ہے، تو جو بھی تھوڑی سی بات بھی اس کو پتہ چلتی ہے تو اس کا دل کھل اٹھتا ہے اور پھر اس کے اندر ایک بہار آنے لگتی ہے، ایک اچھی زمین کی طرح۔ اور جس کے لیے اللہ ہدایت کا ارادہ نہیں کرتا تو اس کا دل تنگ کر دیتا ہے، جس کو اللہ ہدایت نہ دینا چاہے تو یجعل صدرہ ضیقا حرجا، اس کا دل تنگ کر دیتا ہے، بھینچ دیتا ہے، اور پھر اس کے بعد اس کے نہ اندر کچھ چیز آتی ہے نہ اندر سے کوئی خیر باہر آتی ہے۔ ایک اور بات جو یہاں سے ہمیں پتہ چل رہی ہے وہ یہ ہے کہ انسان کو بہت زیادہ اپنی ذات پہ اور اپنی سوچ پہ اور اپنی تھنکنگ اور اپنے آپ پہ بہت زیادہ مان نہیں ہونا چاہیے، اعتماد نہیں ہونا چاہیے اور اوور کانفیڈنٹ نہیں ہونا چاہیے کہ میرے پاس اتنی ڈگریاں ہیں، اتنا نالج ہے، میں اتنا کچھ جانتا ہوں، لہٰذا مجھے کسی اور چیز کی ضرورت نہیں ہے۔ دنیا کا علم جتنا بھی ہو لیکن انسان کو ہمیشہ علم ہدایت کی ضرورت رہتی ہے، اور اس معاملے میں انسان کو اللہ اور اس کے رسول کی بات کے آگے جھک جانا چاہیے، چاہے اس کو سمجھ میں آئے یا نہ آئے۔ اور ایک اور چیز جو ہم سب کے لیے ضروری ہے کہ اللہ کی اس نعمت ہدایت پر شکر ادا کرتے رہیں۔ یہ جو اللہ نے ہم کو یہاں آ کر بیٹھنے کی توفیق دی ہے، یا پڑھنے کی، یا کتاب کو سمجھنے کی، یا لکھنے کی، یا کچھ بھی، تو اس پر ہم سب کو اللہ کا شکر ادا کرنا چاہیے، کیونکہ دلوں کا سخت ہونا بدبختی کی علامت ہوتی، اور دلوں کا اللہ کی طرف رجوع کرنا اور اس کتاب سے محبت کرنا اللہ کی رحمت کی علامت ہوتی ہے۔ اور پھر یہ ہے کہ جب کوئی ڈرانے والی آیات آئیں تو اس وقت ڈرنا بھی چاہیے، کیونکہ یہ کفار کی نشانی ہے کہ خواہ ان کو ڈراؤ یا نہ ڈراؤ، وہ نہیں مانتے، ان کو کوئی اثر نہیں ہوتا۔ کبھی بھی کوئی انذار والی آیت، کچھ لوگ تو باقاعدہ مذاق اڑاتے ہیں، وہ قرآن میں کیا ہر وقت ڈرایا جاتا ہے، یہ مولوی حضرات ڈراتے رہتے ہیں اور فلاں، نہیں، یہ مسلمان کی شان نہیں ہوتی، وہ ایسی باتیں نہیں کرتا۔ جب قرآن کی کسی آیت میں ڈرنے کی بات آئے تو کیا کرنا چاہیے، ہم کو ڈرنا چاہیے، ہمیں خوف محسوس کرنا چاہیے۔ اور پھر یہ کہ انسان کو اوپن مائنڈیڈ، اوپن ہارٹ اور اوپن آئز کے ساتھ رہنا چاہیے کہ خیر اور بھلائی کے لیے آلویز ویلکمنگ، آلویز ویلکمنگ۔ کیونکہ اگر کوئی شخص نہ سننا چاہتا ہے، نہ دیکھنا چاہتا ہے، اور نہ ہی حق کو اپنے دل میں کوئی جگہ دینا چاہتا ہے، تو یہ کوئی اچھی علامت نہیں، یہ بدبختی کی علامت ہے۔ تو خلاصہ کیا ہے سارے سبق کا؟ نمبر ایک، یہ انسانوں کے اس دوسرے گروہ کی بات ہے کہ جن کے پاس علم تو بہت ہے، بہت کچھ سمجھتے ہیں، بہت کچھ جانتے ہیں، لیکن ہدایت کے لیے نہیں جھکتے، تکبر کی بنیاد پر یا خواہشات نفس کی بنیاد پر۔ اور جب کوئی اللہ کی کتاب اور اللہ کی بات کو ٹھکراتا ہے اور اللہ کی بات کو چھوٹا سمجھتا ہے اور اپنی عقل کو بڑا سمجھتا ہے، تو اس کے لیے پھر اللہ کی طرف سے ایک سزا ہوتی ہے، اور وہ کیا کہ اللہ اس کا دل بند کر دیتا ہے، اس کو پھر مزید توفیق نہیں دیتا۔ اور اس برے انجام سے بھی ڈرنا چاہیے اور بچنا چاہیے جس کا یہاں ذکر کیا گیا، وَلَهُمْ عَذَابٌ عَظِيمٌ۔ تو پہلے گروہ کے لیے کیا کہا گیا تھا، اُولَئِكَ هُمُ الْمُفْلِحُونَ، اور یہاں کیا کہا گیا، وَلَهُمْ عَذَابٌ عَظِيمٌ۔ تو آپ دیکھیے فلاح کا جو قرآنی تصور ہے وہ کیا ہے، فَمَنْ زُحْزِحَ عَنِ النَّارِ وَأُدْخِلَ الْجَنَّةَ فَقَدْ فَازَ، جو آگ سے بچا لیا گیا اور جنت میں داخل کر دیا گیا وہی دراصل کامیاب ہوا۔ تو پہلا گروہ متقین، خالص مومن، انجام کیا ہے، فلاح، اور دوسرا گروہ جاننے کے باوجود نہ ماننے والے، انجام کیا ہے، عذاب عظیم۔ تو اللہ ہم سب کو اس عذاب سے اپنی پناہ میں رکھے۔ سبق آیت نمبر 8 سے 16 تک۔ سب سے پہلے تھوڑی سی لفظی وضاحت کروں گی اور پھر اس کے بعد انشاءاللہ تفسیر کریں گے۔ وا اور من، من کا لفظی معنی ہوتا ہے سے، من ما، من سے الناس، لوگ، لوگوں میں سے، یعنی بعض لوگ، یعنی من کا لفظی معنی بعض نہیں ہوتا، مراد بعض ہوتا ہے، लेकिन यहाँ बास क्यों लिखा है? जब हम कहते हैं ना कि लोगों में से यानी कुछ लोग, तो इसका क्या मतलब है? सम ऑफ देम, मन जो यकूलू, काल यकूलू, कौल उर्दू में इस्तेमाल होता है कौल, मसलन अकवाल जर्रीन, सबने सुन रखा होगा, तो अकवाल कौल की जमा है, तो यकूलू कौल से है, काफ वाउलाम यकूलू कहते हैं। आमन्ना आमन्ना का लफ्ज़ जो है इसका रूट हमजा मीम नून है, और यकूलू का रूट काफ वाव लाम है। ये जो नीचे खाली जगह है इस पर आप रूट से खुद लिख लीजिए अगर आपके पारों में नहीं लिखे हुए, वरना कुछ अहम अल्फाज के रूट्स पारे के आखिर में लिस्ट में भी होंगे, लेकिन बेहतर है कि आप यहीं पर नीचे लिख लें। हमजा मीम नून है ईमान का रूट, हमजा मीम नून, आमन्ना आमन युमिनु ईमान, ईमान का लफ्ज ही माना होता है तस्दीक करना, कन्फर्म करना। आमन्ना अमन से है, और आमन युमिनु ईमान कहते हैं ईमान लाने या तस्दीक करने को। तस्दीक करने का क्या माना होता है? किसी चीज़ को कन्फर्म करना, मान जाना। बिल्लाही, इसमें आप देखिए कि एक बी है और एक अल्लाह है, बिल्लाही सात अल्लाह की, बी पीछे पढ़ा आपने, बिस्मिल्लाही। वाह, और बिल यौम अल आखिरी, बी भी आपने पढ़ा, यौम भी पढ़ा, और आखिर भी आखिरत के मानों में पीछे पढ़ा आपने, बिल यौम अल आखिरी। वाह हालांकि, वाह का अगरचे माना और होता है, लेकिन यहाँ चूंकि उनका हाल बयान हो रहा है इसलिए वाओ के अरबी जबान में कई एक माने होते हैं। जो मशहूर माना है वो है और, यहाँ पर हालांकि इसका तर्जमा क्यों किया जा रहा है? क्योंकि इसके बाद हाल बयान हो रहा है किसका? धोखा देने वालों का, ये जो जबान से कुछ कहते हैं और अमल से कुछ और करते हैं, इन्हीं मुनाफिक लोग जो हैं। माँ नहीं, माँ पीछे पढ़ा आपने, मिम्मा, वहाँ माँ का माना आपने जो पढ़ा था, और माँ का एक और माना नहीं भी होता है, ठीक है। हुम वो, हुम कहाँ पढ़ा, हुमुल मुफ्लिहून। बिमुमिनीन, बी और मुमिनीन, बी का एक मतलब होता है साथ, और बी बहुत जगहों पर जायद भी आएगा, यहाँ जायद है। बिमुमिनीन में जो बी है इसका तर्जमा नहीं है, जायद है, ये एक्स्ट्रा है। अरबी जबान में और कुरान मजीद में ख़ास तौर पर आप बहुत मकामात पर जायद हरूफ देखेंगे, एक्स्ट्रा। कभी मैं आपसे कहूँगी यहाँ मा जायद है, कभी कहूँगी बा जायद है, कभी कुछ और बताऊँगी, तो आज एक ही दफ़ा समझ लीजिए कि जायद हर्फ या लफ्स आता है ताकीद के लिए। ताकीद का क्या माना होता है? उसको एम्फिसाइज करने के लिए आता है, यानी अगरचे यहाँ लफ्जी तर्जमा नहीं करेंगे हम बी का, हम ये नहीं कहेंगे और नहीं है वो साथ ही मान लाने वाले, तो कोई मतलब ही नहीं बनता, कोई सेंस ही नहीं बनता इसका। यानी वहाँ वो ऐसा नहीं कि बेकार में आए हैं या बेमकसद, अगर लफ्जी तर्जमा नहीं आप वहाँ कर पा रहे तो इसका मतलब हो कि वहाँ कुछ उसका फ़ायदा नहीं, उसका बहुत ज़बरदस्त फ़ायदा है, और वो फ़ायदा है एम्फेसिस का। बात यह है कि इस वक्त आप दो चीज़ें सीख रहे हैं, एक तरफ आप अरबी जबान भी सीख रहे हैं और दूसरी तरफ कुरान मजीद का माना और तफसीर वगैरह भी सीख रहे हैं, तो कुछ चीज़ें मैं आपको साथ साथ जबान की भी बताती जाऊंगी ताकि आप कुरान मजीद की जबान को बराह रास्त जान कर उससे लुत्फ़ उठा सकें, वरना तो आप कोई भी तफसीर की किताब उठाइए आपको ये मीनिंग भी मिल जाएंगे, ट्रांसलेशन भी, तफसीर भी, बहुत सी तफसीरें लिखी हुई, लेकिन एक क्लास ज्वाइन करने का और यहाँ आकर बैठने और सीखने का फ़ायदा ये है कि आपको साथ साथ जबान भी आएगी, और ख़ास तौर पर जब आप ग्रुप्स में तर्जुमा सुनाएंगे तो उसमें आपकी भी पार्टिसिपेशन होगी, और उससे आपको पता चलेगा कि आप कितने नए अल्फाज अब तक सीख चुके हैं, कहाँ कहाँ अभी कमी है, मज़ीद किस तरह और आपको याद करना है, ताकि कुरान पाक का सिर्फ तर्जुमा आपको ना आता हो, जब आप लफ्ज़ पढ़ें तो लफ्ज़ डायरेक्ट आपको समझ में आता हो, ठीक है। तो हर जबान के कुछ उसलूब होते हैं, उसलूब का क्या माना होता है? स्टाइल, हर लैंग्वेज का एक स्टाइल होता है, तो अरबी का भी एक स्टाइल है। अब जो स्टाइल है वो ट्रांसलेट नहीं किया जाता, ठीक है ना, स्टाइल को आप ट्रांसलेट नहीं कर सकते, तो ये जो बी है यहाँ पर इसका इजाफा, दिस इज स्टाइल ऑफ लैंग्वेज, तो किसी भी जबान का बाजों का तर्जुमा किया जाता है लेकिन 100% तर्जुमा नहीं हुआ करता, तो उस जबान को समझने के लिए उसका स्टाइल जानने की जरूरत होती है। युखादेउना का रूट जो है खा दाल और ऐन है। खा दाल ऐन खदा, खिदा कहते हैं धोखे को। युखादेउना वो धोखा देते हैं, अल्लाह अल्लाह को। कौन धोखा देते हैं? ये मुनाफिक। वा और अल्लवीना उन लोगों को, आमनु जो ईमान लाए, फिर आमना युमिनु ईमान, ईमान लाना तस्दीक करना। वमा और नहीं, यखदाउना वो धोखा देते। यहाँ भी अब आप देखिए, पीछे आपने पढ़ा खे दाल आइन, खदा का मतलब क्या है? धोखा देना। लेकिन दोनों का लफ्सी फर्क है, क्या फर्क है? कुछ नोट किया आपने कि दोनों में फर्क क्या है? लफ्सी फर्क, मीनिंग नहीं पूछ रही मैं आपसे। एक जगह है युखादेउना और एक जगह है यखदाउना। जैसे पहले मैंने अर्ज किया कि कुरान मजीद में कोई एक हर्फ भी ऐसा नहीं है जो बज़ाहिर जायद आपको नजर आता और उसका कोई मकसद या मतलब ना हो। दोनों के अगरचे तर्जमे में हम कहते हैं धोखा देते हैं, लेकिन सेंस में फर्क है। युखादेउना के अंदर एक दूसरे के साथ तआवुन करके धोखा देना होता है, यानी अकेले नहीं बल्कि मिलजुल कर शरारतें करते हैं और मिलजुल के प्लॉटिंग करते हैं और साजिशें करते हैं और फिर धोखा देते हैं। और यखदाउना वो खुद धोखा देते हैं। ठीक है, युखादेउना में क्या है? एक दूसरे के साथ मिलजुल कर तावन करके धोखा देना, और यखदाउना अकेले खुद ही देना। फर्क है ना, दोनों में फर्क है, एक इज्तिमाई है और एक इनफरादी है। वमा यखदाउना और नहीं वो धोखा देते, इल्ला मगर। इल्ला का मतलब होता है मगर, सिवाय। अनफसहुम, अनफस जो है नफ्स की जमा है। नफ्स, नफ्स कहते हैं इंसान की जात को, जान को। अनफसहुम, हुम कौन है? वो खुद। अनफसहुम अपने नफ्सों को, अपनी जातों को, अपनी ही जानों को। वा और मा नहीं, यशउरून वो शऊर रखते। यशउरून का रूट है शीन ऐन रा। जब मैं रूट बोलती हूँ तो आप लफ्ज पर गौर करके वहां पर अपने पेन से निशान लगाया कीजिए। मैंने बोला शीन ऐन और रा, तो इसको आप शीन ऐन रा को थोड़ा पढ़िए, अलग से क्या बनता है? शार या शेर, शेर उर्दू में होता है ना, और शऊर का लफ्ज भी बोलते हैं आप। वमा यशउरून और नहीं वो शऊर रखते। तो शायर कौन होता है? जो शऊर रखता हो या ना रखता हो। अरबी में शार कहते हैं बाल को, तो शऊर कहते हैं जानने और समझने को। लेकिन कैसा जानना और समझना? जिसके अंदर बारीकी हो, गहराई में। वमा यशउरून और वो शऊर नहीं रखते, समझ नहीं रखते। फी कुलूबिहिम, हिम फिर वही दोबारा साथ लगा हुआ है। फी कुलूबिहिम मरदुन, बीमारी है, उर्दू में इस्तेमाल होता है मरद। फा ज़ादा हुम, ये क्या है? फा ज़ादा हुम, फा का मतलब है पस। ज़्यादा, ज़्यादा किया। हुम उनको, पस ज़्यादा कर दिया उनको, बढ़ा दिया उनको। अल्लाहु अल्लाह ने, मरदन बीमारी में। अब आप देखिए, एक जगह है मरदन और एक जगह है मरदन। एक जगह पेश के साथ है और एक जगह जबर के साथ है, इसीलिए थोड़ा सा माने में फर्क है। पहली दफा तर्जमा क्या किया आपने? बीमारी है, और दूसरी दफा बीमारी में।
1: सुभानक अल्लाहुम्मा व बिहम्दिक, नशहदु अन ला इलाहा इल्ला अंत, नस्तगफिरुक व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
2: अस्सलामु अलैकुम। मज़ीद मालूमाती तालीम व तरबियत पर मबनी सीरीज और लेक्चर्स के लिए समात फरमाते रहिए इंस्पायर FM।
3: दिस प्रोग्राम विल कंटिन्यू आफ्टर द ब्रेक। कंटिन्यू लिसनिंग टू इंस्पायर FM।
2: इंस्पायर FM।
4: इंस्पायर 105.1 FM।
5: This Black History Month, Inspire FM is recognizing the achievements of influential Black Muslims.
6: Bilal ibn Rabah, radiallahu anhu, was one of the most trusted and loyal Sahaba of the Prophet Muhammad, sallallahu alayhi wa sallam. He was born in Mecca and is considered to be the first Mu'adhin in history. appointed by Muhammad sallallahu alayhi wa sallam himself.
7: Did you see that guy on TV?
8: What, that no comment guy?
7: Yeah, he was sick. What was his name?
8: I think it was Atiq Malik.
7: Yeah, Atiq Malik of Liberty Law Solicitors. Atiq Malik heads up the criminal law team at Liberty Law Solicitors, specialising in everything from serious crime down to road traffic offences.
9: To find out more or for a free telephone consultation, call 01582 459955.
7: Liberty Law, there when you need us most.
10: A large and elegant wedding and events venue in the heart of Luton, catering for up to 1,200 guests, with a 5-star food hygiene rating, plenty of parking, bridal suite, family rooms and prayer facilities. Crescent Hall's the perfect venue for your wedding, events, parties and conferences. We have some great offers for summer. Contact us to find out more. Call 01582 723386. Email bookings at crescenthall.co.uk or search for us online and social media. Crescent Hall Luton. Conditions apply.
11: When you have a terrible day, you just want to scream, so just turn to Allah. When you're feeling so down, you have lost all hope, just turn to Allah. When you're feeling betrayed, you just want to curse, just turn to Allah. When you can't see a way out of a terrible situation, just turn to Allah. When you're feeling like you have no self-esteem, just turn to Allah. When you're feeling all okay and the world is at your feet, just remember not to forget Allah. You can then be certain He will remember you.
12: Looking for a school where your child can grow, achieve and feel truly supported in an Islamic setting? Oakwood Primary School and Nursery in Luton provide a caring, nurturing environment rooted in strong Islamic values. Our dedicated staff guide students spiritually and academically, helping them build confidence and a real love of learning. We're proud of our excellent inspection reports and the best Key Stage 2 SATs results in Luton, reflecting Oakwood's commitment to high standards and exceptional outcomes. Find out more at oakwoodprimary.co.uk.
13: Imagine facing a brutal winter without shelter and under constant attack. From the flood victims in Pakistan to the refugees from Syria, Yemen and Gaza, Families Relief is distributing essential winter aid worldwide to help the poor and needy with poverty, disease and basic necessities. Together, we can save lives. Donate now by calling 0114 365 4454 or visit familiesrelief.org.uk. Act now to make a difference.
14: Assalamu alaikum guys, this is me, Baby Bilal.
15: And it's me, Fireman Giles.
14: We are here gonna tell you about the Kids Rock show that you must tune into, because Brother Khalil, I don't That's know right. where he is, he's not here at the moment. Fireman Giles, where do you think he is?
15: Well, I think he's probably sleeping somewhere.
14: Oh, okay. Well, whatever the case is, guys, make sure you tune in to
15: the Kids Rock show
14: and Inspire 105.1 FM,
15: the UK's finest.
14: Okay, then.
16: Hold on, sorry I'm late, guys. Oh. Yeah, let me do the jingle now. Okay, this is Khalil Muhammad and...
17: From the studios of Inspire FM, the time is now 10:30.
2: Assalamu alaikum. Aap Dr. Farhat Hashmi ki taalim o tarbiyat par mabni series aur lectures samaat farmane ja rahe hain.
0: Assalamu alaikum wa rahmatullahi wa barakatuh. Nahmaduhu wa nusalli ala rasulihi al-kareem. Amma ba'd. Fa'a'udhu billahi minash shaitan ar-rajim. بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. ولهم اور ان کے لیے, یہ بھی اصل میں کیا و لا اور ہم. بہت سے لوگ چھوٹی زبر کو لمبا کھینچ کے پڑھ لیتے ہیں, اس سے کیا ہوتا ہے؟ اگر ہم لا کو لا پڑھیں گے تو کیا ہوگا؟ نہیں, بالکل معنی الٹ جائے گا. ٹھیک ہے, تو بہت احتیاط کیجئے عربی پڑھنے میں کہ لا کو لا نہیں پڑھنا, اور لا کو عام طور پہ لوگ الٹ پڑھتے ہیں, جہاں لا لمبا کرنا ہوتا ہے اس کو چھوٹا کرتے ہیں اور وہاں بھی معنی الٹ جاتا ہے. وَلَهُمْ اور ان کے لیے, عذابٌ عذاب ہے, علیمٌ علیم کا لفظ جو ہے الف لام میم سے ہے, علم. اردو میں علم کس کو کہتے ہیں؟ المناک حادثہ, بہت دردناک. علم کہتے ہیں درد کو, تو علیم کا مطلب ہے دردناک. اچھا, اس سے ملتا جلتا علیم رحیم. تو رحیم میں کیا معنی تھا؟ بار بار مسلسل. تو علیم کا مطلب ہے دردناک، اور ایسا دردناک جس کی درد کی وجہ بار بار کانسٹنٹلی مسلسل عذاب دینا ہو. کیونکہ آپ دیکھیے، کسی کو ایک دفعہ کسی نے گھونسا مارا، کوئی ہاتھ مارا، تو کیا ہوا؟ درد ہوا، تھوڑی دیر میں کیا ہوا؟ ختم ہو گیا. لیکن اگر کوئی مسلسل ہیمرنگ کرتا جائے، مارتا ہی جائے، مارتا ہی جائے، مارتا ہی جائے، تو وہ کیا ہوگا؟ علیم، کہ وہ پین کبھی بھی ختم نہیں ہوگی، مسلسل اور بہت زیادہ. تو اس لیے علیم کا لفظ جو ہے فعیل کے وزن پر ہے، جس میں مبالغہ پایا جاتا ہے، اور ہم ترجمہ کیسے کرتے ہیں؟ دردناک لیکن بہت زیادہ درد دینے والا. یعنی اس کی گہرائی میں کیا آتا ہے کہ مسلسل بھی ہے، شدت بھی ہے اور قوت بھی ہے، شدید بھی ہے اور قوی بھی ہے. آ ہے نا، جیسے اسی طرح فا ہے، ٹھیک ہے؟ آ اور فا برابر ہے نا. آ فا، لی کس کے وزن پر ہے؟ ای، اور من لن، فا ای لن، ا لی من. اب فائل کے وزن پر کوئی اور لفظ لائیے جو پیچھے آپ پڑھ چکے ہو. عظیم، کیا مطلب ہے اس کا؟ بہت بڑا. رحیم، کیا مطلب ہے؟ بار بار رحم کرنے والا، بہت زیادہ رحم فرمانے والا. اس کو کہتے ہیں مبالغہ کسی کا، ٹھیک ہے؟ تو عربی زبان بہت سائنٹیفک لینگویج ہے، اس میں بہت سے الفاظ کے اوزان ہوتے ہیں. اوزان کا مطلب وزن، وہ ترازو پہ تولے جا سکتے ہیں، اور اگر آپ کو بیسک میننگ آتا ہو تو اس وزن پر جتنے بھی لفظ آئیں گے ان کا معنی کی گہرائی جاننا آپ کے لیے کچھ بھی مشکل نہیں ہوگا. جیسے رحمان کا وزن تھا فعلان، اب اس میں آپ دیکھیے فعلان کیسے بنا؟ رحمان. اسی طرح عربی میں آتا ہے غضبان. آگے دیکھتے ہیں بما. بی کا ایک مطلب ساتھ تھا، اور دوسرا یہ مطلب ہے بوجہ، سبب کے لیے بھی آتا ہے با، ٹھیک ہے؟ بما، بوجہ اس کے جو، کانو تھے وہ، یکذبون وہ جھوٹ بولتے. روٹ دیکھیے کون سا، یکذبون میں کیف، ذال اور با. کذب کہتے ہیں جھوٹ کو، یکذبون وہ جھوٹ بولتے ہیں. اب اس میں آپ دیکھیے کہ بہت سے لفظ اس وزن پر بھی آئیں گے، جیسے یخدعون، یکذبون، یشعرون اور یؤمنون، اور دیکھیے یوقنون، ینفقون اور یقیمون، یوقنون، ٹھیک ہے؟ یعنی ایسے الفاظ تلاش کیجئے جس کے شروع میں یا اور آخر میں واو نون ہے. صرف نون نہیں، واو نون، شروع میں یا اور آخر میں واو نون. سارے دیکھیے پیچھے سے، سب سے پہلے کیا ہے؟ یؤمنون آیت 3 میں، پھر ہے یقیمون آیت 3 میں، پھر کیا ہے؟ ینفقون، پھر کیا ہے؟ یؤمنون. اچھا ایک اور بات ہے، اس کو یو نہیں پڑھیے، ٹھیک ہے؟ یو یو یو، پھر ہے یوقنون، اور اس کو یو نہیں پڑھنا، اس کو یو پڑھنا ہے. کیسے؟ یو یوقنون. اچھا پھر آپ دیکھیے دوبارہ آیت 6 میں یؤمنون، اور پھر اس کے بعد یخادعون اور یخدعون اور یشعرون اور یہاں یکذبون. آگے آپ دیکھیے آج ہی کے سبق میں آیت 12 کے آخر میں آ رہا ہے یشعرون، پھر اس کے بعد آیت 13 کے اینڈ میں آ رہا ہے یعلمون، یعمہون. اتنے سارے لفظ جو شروع ہو رہے ہیں یا سے اور اینڈ ہو رہے ہیں واو نون پر، اس کا مطلب ہے کہ ایک تو اس میں جمع کی بات ہے بہت سارے لوگوں کی، اور جمع کی علامت ہے واو نون. عربی میں پلورل کا سائن کیا ہوتا ہے؟ واو نون جو اینڈ پہ آتا ہے، ٹھیک ہے؟ اور شروع میں اگر یا آ جائے کسی بھی ورب کے ساتھ تو اس کا معنی ہوتا ہے وہ کرتے ہیں، وہ تھرڈ پرسن، ٹھیک ہے؟ غائب کے لیے. ان سارے حروف کو اگر آپ غور سے دیکھیں گے بغیر بولے اور بغیر آپس میں ڈسکس کیے تو انشاءاللہ بہت جلد سمجھ جائیں گے. دیکھیں عربی زبان کا ایک لفظ ہے یفعلون، یفعلون. اس میں آپ دیکھیے کہ فے، عین اور لام کیا ہے اس کا روٹ، تین حرف ہے اس کا روٹ. یا جو ہے